0: अजरक के रंगों से रंगी,
1: दिल्ली के टुकड़ों से जुड़ी,
2: सिंध के दिल से निकली आवाज।
1: GFM 88 नेटवर्क, सिंध की आवाज।
0: मातली के हो तो आवाज भी मातली की है,
1: सुनते रहो GFM 90.4।
3: तव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो,
4: त पोइ GFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
3: जेको हले थो बिना ब्रेक ऐं मुसलसल।
4: ऐं हा, ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GFM मातली बदीन।
3: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
4: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा।
3: 0331252576।
4: जी हा, 2315525786।
3: GFM रेडियो नेटवर्क,
4: सिंध जो आवाज़।
5: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ولا تقعدوا بكل صراط اور نہ تم بیٹھو ہر راستے پر تو ادونا تم ڈراتے ہو وعید سے ہے وتصدون عن سبيل الله اور اللہ کے راستے سے روکتے ہو۔ یہاں ہر راستے پہ بیٹھنے سے ایک مراد لی گئی ہے کہ ناجائز ٹیکس کے لیے جو چنگیاں قائم کی جاتی ہیں

0: جي اف ام 88
1: سندكي آواز
2: نورو
0: نوشهرو
2: ميرپور خاص
0: لاركانا
2: سكر
3: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज़
4: चाहे मफाद यादाश्त नामे दे अमेरिकी सदर ईरानी सदर जी सही में मौजूद है वजीर आजम शहबाज शरीफ इस्लामाबाद में मफाद यादाश्त नामे ते सही कर छिया है خبر اما سان شیئر کیوں پیا وزیر اعظم شہباز شریف اسلام آباد میں مفاہمت یاداشت نامے تے سالس طور تے صحیح کر چھڑیا ہے مفاہمت یاداشت نامے تے امریکی صدر ایرانی صدر جی صحیح پر موجود ہے تازہ ترین اپڈیٹ اما سان شیئر کیوں پیا وزیر اعظم شہباز شریف اسلام آباد میں مفاہمت یاداشت نامے تے سالس طور تے صحیح کر چھڑیا ہے